थियो सुचुग अरु है बाजे चेला करा थिखले चासर सुग नन दखवे है धनन चावर से लख ओय दुस खवे है नग था चेदल यब दु सिंदुर हार दब शुई है न मन क्वाशु मास चेरो वता वाल हेन शिउन मी नग टाइम सुर बुगल रिच इस हमन जेतने гадар хүмүр шохын нэрл тэнгэрийн сэлэх чабар лохор хэлэ бай төмөр жанга жангсаад